0: आयुष्मान भारत प्रधानमंत्री जन आरोग्य योजना के तहत सब 6 करोड़ लोग 5 साल लक्षण ताम मुफ्त इलाज हकदार वनिकताम चु 2 करोड़ इलाज सपद यम से गरीब गरन इलाज पे सपदन वाली खर्च किन 2 लक्षण करोड़ हज बचत सपद अज करो आयुष्मान ऐप डाउनलोड तो बनयो आयुष्मान का जानकारी बापत करो 1455555 फोन नंबर पे रबित कई
1: बदलो बदलो आदत बदलो
2: मशीन में कपड़े डालने से पहले चेक नहीं किया था क्या
1: बदलो बदलो आदत बदलो अब नजदीकी बैंक जाकर फटे पुराने नोट्स बदलिए अगर बैंक मना करे तो आरबीआई के ओम्बुड्समैन से शिकायत करें आरबीआई कहता है जानकार बनिए सतर्क रहिए
3: चिनार की छांव तले किताबों का एक खूबसूरत जहां आपका इंतजार कर रहा है आइए तीसरे चिनार बुक फेस्टिवल में जहां मिलेंगी इंग्लिश हिंदी उर्दू और अन्य भारतीय भाषाओं के 200 से अधिक बुक स्टॉल्स साथ ही क्रिएटिव वर्कशॉप्स बच्चों के लिए लिटरेरी सेशंस डिजिटल रीडिंग कॉर्नर और कल्चरल परफॉर्मेंसेस का लुत्फ उठाइए 18 से 26 जुलाई SKICC श्रीनगर चिनार बुक फेस्टिवल ऑर्गेनाइज बाय नेशनल बुक ट्रस्ट इंडिया इन कोलैबोरेशन विद NCPUL एंड डिस्ट्रिक्ट एडमिनिस्ट्रेशन श्रीनगर टुगेदर वी रीड टुगेदर वी lead
4: بہی صاحب
5: حضرت
4: تیلی صاحبن دا بوستے کیا چھ باسان
5: اے تیلی صاحب اس کینن اللہ تعالی
4: عمر درازی
5: عمر درازی کینن ستا
4: صحت مندی ہز عمر
5: صحت مندی ہز عمر کیا جی ان سن چھ واریا دیوت یزن یت ریڈیو کشمیر اس یت ممکن آل انڈیا ریڈیو تی ونان چھ تہ یم اس واریا سکالس روجی ما سیتن واریا سکالس روجی یم یہ پروگرام کران تی مختلف پروگرام کران
4: تہ ونکس تہ اس ٹیلیفون کران راہبری کران اس بوزان
5: تہ بیس او بھی یعنی کہ پتہ اسم ریکارڈنگ خطر تہ گژھ